0: सार्वजनिक निकायमा रहेका पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन पुष्ट्याई र छानबिन गर्ने अधिकार दिएको छ। लगानी बोर्ड नेपाल, मिलेनियम च्यालेन्ज अकाउन्ट्स, नेपाल धितोपत्र बोर्ड, नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड लगायत सरकारी निकायको संचालक समितिमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुने व्यवस्था छ। त्यसैका आधारमा अहिले निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यक्तिहरूको सम्पत्ति पनि छानबिनमा पर्ने भएपछि महासंघले असन्तुष्टि जाहेर गरेको हो। सम्पत्ति विवरण भर्नुपर्ने व्यवस्थाले निजी क्षेत्रमा त्रास शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।
1: प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। खाद्य पदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढेसँगै यसले जनस्वास्थ्यमा गम्भीर जोखिम बढाएको देखिएको छ। सजिलो र स्वास्थ्यका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गर्ने र बिक्री गर्ने प्रचलनले नसर्ने रोगको जोखिम बढाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा तथा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन्। हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसनले केही समय अगाडि गरेको अध्ययनमा अब कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्य वस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढी हुन्छ। परम्परागत रूपमा प्रयोग हुँदै आएका पात, कपडा र माटोका भाँडाहरूको सट्टा आधुनिकता र सहजताका लागि प्लास्टिक प्रयोग गर्ने गरेको देखिएको छ। विभागका अनुसार खाद्य सुरक्षा मापदण्ड अनुसार फुड ग्रेड प्याकेजिङ मेटेरियल मिक्स भएको प्लास्टिकमा दुध र दही जस्ता खाद्य वस्तुलाई 40 डिग्री सेल्सियस अर्थात् 40 डिग्री फरेनहाइट भन्दा 4 डिग्री सेल्सियस अर्थात् 40 डिग्री फरेनहाइट भन्दा कम तापक्रममा राख्नु सुरक्षित मानिएको छ। ठोस वा सुक्खा खाद्य वस्तु, पाउरोटी, बिस्कुट र चामल जस्ता खाद्य वस्तुलाई कोठाको सामान्य तापक्रम 20 देखि 25 डिग्री सेल्सियसमा सूर्यको प्रकाश प्रत्यक्ष नपर्ने र ओस नआउने ठाउँमा राख्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम गोर्खापत्र दैनिकमा खबर छ।

0: अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम मध्ये अधिकांश सम्पन्न भएका छन्। मन्त्रालयले मंगलबार त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बीमामा नयाँ मोडालिटीका साथ फ्रेस स्टार्ट गर्न सरकार लागि परेको बताएकी छिन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको सहजीकरणमा आयोजित नेपाल स्वास्थ्य बीमा सुधार विषयक छलफलमा उनले स्वास्थ्य बीमाको हालसम्मको बाँकी भुक्तानी ड्यू असार महिनाभित्रै जसरी पनि क्लियर गर्नुपर्नेमा जोड़ दिइन्।
0: संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष 2083-84 बजेटमा आफ्ना माग तथा समस्याहरूलाई सम्बोधन नगरिएको भन्दै आन्दोलनको घोषणा गरेको छ। लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा सुविधाको सुनिश्चितताका लागि संघर्षरत शिक्षकहरूले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराउन खोजेका हुन्।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा घोषणा गरेका छन्। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सम्मेलनमा सम्बोधन गर्दै मन्त्री यादवले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षे कार्ययोजना बनाइएको उल्लेख गरे।
0: पश्चिम एसियामा युद्धका कारण इन्धनदेखि निर्माण सामग्रीहरूमा उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा काम रोकिएको छ। निर्माण सामग्रीको मूल्य बढेको भन्दै अधिकांश निर्माण क्षेत्रको काम नै अहिले ठप्प भएको छ।
1: रूपन्देहीका सबै स्थानीय तहले महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नदीजन्य पदार्थको अभावमा बुटबल गोरुसिङ्गे सड़क आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको घुम्ती बैठकले आर्थिक वर्ष 2083-84 समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
0: अब सिया सम्बन्धी खबर। दोस्रो अङ्कले अघिल्ला 3 कारोबार दिन निरन्तर घटेको नेप्से मंगलबार भने स्थिर रहेको छ। सोमबार 20.27 अङ्क घटेको नेप्से मंगलबार भने 1.454 अङ्क मात्र घटेर स्थिर बनेको हो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल बीच महिनौदेखि जारी तनावपछि मध्य पूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दावी गरेका छन्। उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोडमा पुगेका छन्।
1: अब खेल र खेलाडीका खबर। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लीग एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज दोस्रो साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आयोजना हुने जनाएको छ।
0: अब विचार विश्लेषणको पालो। आजको अभियान राष्ट्रिय दैनिकमा एआईको पानी प्यास बढ्दो संकट शीर्षकमा समाचार विचार विश्लेषण छापिएको छ। एआईले भविष्यमा मौसम पूर्वानुमान, सिंचाई, खडेरी व्यवस्थापन र जलस्रोत योजनामा सहयोग गर्न सक्छ, तर अहिले यसको पानी खपत आफैमा ठूलो चुनौती बनेको छ। 2027 स्थिति कस्तो हुन्छ भन्ने कुरा अहिले सरकार, कम्पनी र स्थानीय समुदायहरूले लिने निर्णयमा भर पर्नेछ। 2023 अमेरिकाका डेटा सेन्टरहरूले प्रत्यक्ष रूपमा 17.4 अर्ब ग्यालन पानी प्रयोग गरे। बिजुली उत्पादनका लागि अप्रत्यक्ष रूपमा 211 अर्ब ग्यालन पानी खर्च भयो। प्रत्यक्ष प्रयोग भन्दा 12 गुणा बढी हुन्छ। धेरै कम्पनीहरूले आफ्नो वास्तविक पानी प्रयोग पूर्ण रूपमा सार्वजनिक गर्दैनन्। कतिले पानी निकालेको मात्रा मात्र देख

0: छन् हराएको मात्रा देखाउँदैनन्, एआईको पानी प्यास बढ्दो संकट शीर्षकमा छ।
1: भूराजनीतिक भूमरीको आशंका शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सेप्टेम्बर 8-9 रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो, त्यसको बलमा बालेन्द्र शाह निर्वाचित अधिशासक भए। कहीँ अब उनी भू सामरिक बिउ छरेर दक्षिण एसियाली भू राजनीतिक भूमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन्।
0: यसैगरी आजको गोर्खापत्र दैनिकमा नयाँ राजनीतिक संस्कार शीर्षकमा फडिन्द्र फुयालले लेख्नु भएको छ, पछिल्लो समय सरकारले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रकाशन गर्ने निर्णय लिएको छ। यसले गर्दा साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यम सङ्कटमा परेको गुनासो आइरहेको छ। प्रेस कर्मीहरूको माग सम्बोधनमा सरकार गम्भीर बन्नुपर्छ। मिडिया कर्मीको रोजगारीको सुनिश्चितता सरकारले प्राथमिकतामा पार्नुपर्छ। नेपालमा पनि मिडिया उद्योगकै रूपमा विकास भएको छ र हजारौंले रोजगारी पाएका छन्। सरकारको नीति मिडियालाई कमजोर बनाउने र रोजगारीको अवसरबाट वञ्चित गर्ने खालको हुनुहुन्न। राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई अझ सबल र सुदृढ बनाउँदा नै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेछ। सरकार सुशासन र भ्रष्टाचार मुक्त प्रशासनको मार्गमा अगाडि बढेको छ। सञ्चार माध्यमले पनि सरकारको सही कदमलाई साथ दिन कन्जुसाई गर्नुहुन्न। सरकारका कमी कमजोरी औल्याउँदैमा सरकार कमजोर हुन्छ भन्ने मानसिकता पनि कहिल्यै राख्नु हुँदैन, आजको गोर्खापत्रमा छापिएको छ।
1: अस्त नेपाली खबर अहिलेलाई यति नै, यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ।

0: FM 101.9.
1: Hello, hi. Oi, Shashi, timi kata hireko?
2: Hi. Ma, aja gaya kub dress sabini ko.
1: Kina, keke panchara tyaha?
2: Tyaha ta sport tatha school ka saman haru sabai ekai thama paincha. Bazar bazar dulnai pardaina. Samay ko pani bachat huncha.
3: Hamra sewa haru school college tatha shaikshik sansthaa haru ko dress painu ka sathai vidyarthi haru ko stationery saman haru sufat mulyama paincha. Nursery dekhi college samma ka vidyarthi haru lai chaine sampurna saman ekai thauma Gaidakot dress up ma.
4: सम्पर्क गैंडाकोट ड्रेस शप गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503 60 विजय टाङ्चे विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
5: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 27 गते बुधबार, जुन 10 तारिक सन 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
1: 18 वार्षिक उत्सवको अवसरमा कपिलवस्तुको रेडियो बुद्ध आवाजलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन सञ्चालनमा अवरोध, निर्माण सुरु नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै।
1: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढाउने नवनियुक्त गृहमन्त्री गुरुङको निर्णय, एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, भन्सारमा इभी गाडी नियन्त्रण प्रकरणमा अनुसन्धान नडुङ्गिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति,
0: मनसुन भित्रिन तमतयार, हिजोको तुलनामा आज धेरै स्थानमा पानी पर्ने, माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो, बालबालिकामा मोबाइलको लत छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक,
1: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ्ने संकेत, इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको, अमेरिकी सभामुखको प्रतिक्रिया, आफ्नो क्षेत्र छोड्न इरानको चेतावनी,
0: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा सुदूर पश्चिम पराजित, मधेश विजयी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा मन्त्री परिषद विस्तार र दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय सम्बन्धी प्रसङ्ग।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर फुनले हिजो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 बमोजिम उहाँहरूलाई मन्त्री नियुक्त गर्नुभएको हो। समारोहमा उपराष्ट्रपति राम साई प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो। यसैबीच शपथ ग्रहणपछि सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको पुनः छानबिन गरेपछि गर्ने सहितका चारवटा निर्णयहरू गर्नुभएको छ।
3: 58 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने, गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम SIVT गठन गर्ने, केन्द्रीय अनुसन्धान ब्युरो लाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेसलाइज टिम गठन गर्ने।
1: यसैबीच गृहमन्त्री गुरुङले जिन्जी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने विषयमा सिफारिस गर्न कार्यदल गठन गर्ने पनि निर्णय गर्नुभएको छ। कार्यदलले कानूनी तथा नीतिगत आधार अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ र सोही अनुसार थप निर्णय गरिने पनि बताइएको छ।
0: अब मौसम सम्बन्धी प्रसङ्ग। यस वर्षको मनसुन भित्रिने समय आउन अब 4 दिन मात्रै बाँकी छ। अघिल्लो वर्षदेखि मनसुन भित्रिने समय केही दिन पर सर्दै जुन 13 तारिकमा स्थानान्तरण भएको हो। त्यही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार भारतको केरलामा जुन 4 तारिकमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ, त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्न सक्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको बताउनुभयो। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसुन फैलिने सम्भावना रहेको उहाँको भनाइ छ। मनसुनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टिमले एक मिनट पनि नछाडी अध्ययन गरिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। मौसमविद लामिछानेले केही दिनदेखि लगातार आफूहरू सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेको जानकारी दिनुभयो। कसरी आउँछ र कतिको प्रभाव नेपालमा देखिन्छ भन्ने बारेमा नियालिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु सुरु हुन्छ। यो ऋतुहरूको फेरबदलका क्रममा जमिन र समुद्रको सतह दुवैतिर हावाको दबाव बढ्न सक्छ। मौसमविद सञ्जीव अधिकारीले गर्मीको समयमा समुद्रबाट जमिनतिर पानीको कण सहितको हावा बहने भएका कारण जाडोको समयमा जमिनको तातो हावा समुद्रतिर जान्छ। यही समग्र प्रक्रियालाई नै मनसुन भनिन्छ। मनसुन भित्रिने भनेको चाहिँ पानीका कण सहितको जल वाष्पयुक्त हावा जमिनतिर बहनु हो। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसुनकै समयमा हुन्छ। नेपालमा आउने मनसुनी हावाको सिर्जना सुरुवातमा पृथ्वीको दक्षिणी गोलार्ध स्थित दक्षिणी अफ्रिकी मुलुक माडागस्कर आसपासमा हुन्छ। त्यहाँको वातावरणीय परिवर्तनसँगै बङ्गालको खाडीमा पनि मनसुनी वायुको दबाव बढ्न सक्छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोको तुलनामा आज देशका विभिन्न स्थानमा तुलनात्मक रूपमा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर मंगलबार पनि संघीय संसदका दुवै सदनहरू अवरुद्ध भएका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो। यससँगै बजेटमाथिको छलफल तथा बजेट आश्रित विधेयकहरूलाई अघि बढ्न सकिरहेको छैन। प्रधानमन्त्री शाहले जेठ 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतका केही स्थानमा भूमि अतिक्रमण गरेको हुन सक्ने भन्ने आश्रयको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी काङ्ग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा राप्रपाले निरन्तर सदन अवरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउँदै सदनमै माफी माग्नुपर्ने माग समेत गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट पार्ने प्रयास गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीकै अभिव्यक्ति भएकाले स्पष्टीकरण पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान लिएपछि उहाँको जवाब प्रतिक्रिया अघि बढ्न सकेन। हिजोको प्रतिनिधि सभामा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्न समय माग गर्नुभएको थियो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै स्पष्ट पार्नु पर्ने अडान लिएपछि परराष्ट्रमन्त्री खनालले जवाब दिन पाउनु भएको थिएन। यसअघि रासोपा सभापति रवि लामिछानेले को पहलमा भएको सर्वदलीय छलफलमा विकल्प स्वरूप परराष्ट्र मन्त्री मार्फत स्पष्टीकरण दिने विकल्प दिएको थियो। सोही अनुसार प्रधानमन्त्री शाहले मन्त्री खनाललाई स्पष्ट पार्न पठाउनु भएको थियो। तर विपक्षीको अडान यथावत रहेपछि सभामुखले बैठक आज बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। यसैबीच बैठकका क्रममा विपक्षी दलहरूले मौन धारण गर्दै अनौठो विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षाका लागि लडेका शहीदहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै काङ्ग्रेस सचेतकले फलोरबाटै मौन धारण सुरु भएको घोषणा गर्नुभएको थियो। उहाँले सभामुख र सत्तापक्षी अलमलमा पर्नुभयो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले पनि समर्थन जनाउनु भएको थियो। त्यस्तै हिजोको दिउँसो काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा सहितको बैठकले विवादित बयान प्रधानमन्त्रीले सदनबाट सच्याउँदै माफी माग्नुपर्ने अडान राख्ने निर्णय समेत गरेको थियो।
0: अर्थतन्त्रको बाह्य क्षेत्र कृतिमानी उचाइमा पुगेको छ। राष्ट्र बैङ्क आगामी मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला चालु आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात् वैशाख मसान्तसम्म यो देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार बाह्य क्षेत्रको अघिका सुविधा कायमै अधिक सुविधा कायमै छ, तर सुस्त बजार मागले पनि निरन्तरता पाएको छ। राष्ट्र बैङ्कको तथ्याङ्कले बैङ्कमा पैसा थुप्रिएर ब्याजदर निकै सस्तो हुँदा पनि बजारमा ऋणको माग बढ्न नसकेको देखिन्छ। भान्साको महँगी गत वर्षको तुलनामा केही बढेको छ। आगामी मौद्रिक नीतिमा यही सस्तो ब्याज दरको उपयोग गरेर बजार चलायमान बनाउने र महँगी नियन्त्रण गर्ने दोहोरो चुनौती राष्ट्र बैंकले सामना गर्नुपर्ने विज्ञहरूले बताउने गरेका छन्। चालु आर्थिक वर्षको दश महिनामा महँगी केही नियन्त्रणमा देखिए पनि गत वर्षको तुलनामा वैशाखमा बजार मूल्य बढेको छ। 2083 वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता महँगी 5.04% पुगेको छ। गत वर्षको वैशाखमा यो दर 2.77% मात्रै थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी 4.63% अर्थात् गत वर्ष 1.52% थियो र गैर खाद्य तथा सेवा समूहको महँगी 5.26% छ। गत वर्ष 3.45% थियो। फलफुलको मूल्य सबैभन्दा बढी 18.60% बढेको पाइएको छ। रेमिट्यान्स आमदानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ। चालु आर्थिक वर्षको दश महिनामा रेमिट्यान्स 41.2% बढेर 19,16,20,90 करोड रुपियाँ पुगेको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स जम्मा 13.3% मात्र बढेको थियो। विदेशी सामान आयात गर्न र अन्तर्राष्ट्रिय भुक्तानीका लागि चाहिने विदेशी मुद्राको सञ्चिती डलरको ढुकुटी अहिले अत्यन्तै बलियो स्थितिमा देखिएको छ। देशसँग कुल 37,04,55 करोड रुपियाँ बराबरको विदेशी विनिमय सञ्चिती रहेको देखिन्छ। त्यसै गरी अमेरिकी डलरमा यो 24,19 करोड डलर हुन आउने गरेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको सचिवालयले पछिल्ला दिनमा विवादमा तानिएको आर्थिक विधेयक सच्याएर करका दर हेरफेर गरिएको तथा बजेट अघि सूचना चुहाएर विद्युतीय गाडीको भन्सार जाँचपासमा कर छली गरेको विषयमा प्रष्टीकरण दिएको छ। हिजो संसदमा यही विषयलाई लिएर अर्थमन्त्री वाग्लेको राजीनामा समेत केही सांसदहरूले मागेका थिए। अर्थमन्त्रीको निवेदनमा त्रुटि सच्याइएको तथा स्पष्ट पारिएका विषयवस्तुहरू मुदागत रूपमा उल्लेख गरिएको र संसद सचिवालयले सच्याइएका पृष्ठहरू विधेयकमै समावेश गरेर सांसदहरूलाई वितरण गरेको जानकारी मन्त्रालयलाई दिइएको बताइएको छ। विधेयकबाट 19 पृष्ठ गायब भएको भनिएको विषयमा भने टेबल तथा पृष्ठ सजावट मिलाउँदा पृष्ठ संख्या घटेको भन्दै संसदलाई जानकारी नगराई कुनै शब्द परिवर्तन नगरिएको पनि दावी गरिएको छ। संसदमा पेश भइसकेको विधेयकमा भाषिक त्रुटि वा अस्पष्टता देखिए अर्थमन्त्रीले संशोधन निवेदन दर्ता गराउन सक्ने व्यवस्था रहेको र विगतमा पनि यस्तै अभ्यास हुँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई मोबाइलको लतबाट मुक्त गर्न अभिभावकको भूमिका महत्वपूर्ण।
4: मुखसुख गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली उजन हुँदाखेरिको छेड मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
0: निर्माण सुरु नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस। भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
7: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
8: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
9: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
10: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
6: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
8: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
6: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CINKHABAR.COM तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्रपत्रिकाको खबर
1: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा एक महिनामा 1313 बचतकर्ताको रकम फिर्ता शीर्षकमा खबर प्रकाशित छ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 1313 साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ समितिले एक महिनादेखि साना बचतकर्ताको रकम फिर्ता कार्यलाई तीव्रता दिएको छ समितिले हिजो मात्रै समस्याग्रस्त घोषणा भएको शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताको रकम फिर्ता गरेको हो त्यस्तै भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै शीर्षकमा अर्को खबर छ भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक जस्तै अवस्थामा राखिएका 16 जना नेपालीको उद्धार गरिएको छ महोत्तरीको बर्दिवास मुसहर बस्तीका उनीहरूलाई आफन्त इन्डिया फाउन्डेसनको सहयोगमा उद्धार गरी नेपाल ल्याउन लागिएको हो उनीहरूलाई उद्धारपछि दिल्लीस्थित नेपाली दूतावासबाट सबै आवश्यकता कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको छ त्यस्तै एमालेमा चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस साथै प्रदेशबाट सुझाव संकलन गरिँदै शीर्षकमा अर्को खबर छ एमाले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभरि कार्यकर्ताबाट सुझाव लिने गरी 7 प्रदेशमा अभियान चलाउने भएको छ उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो त्यस्तै अर्को पहिलो पृष्ठमा प्रशासनिक संरचनामा व्यापक फेरबदलको गृहकार्य एकै पटक 15,500 कर्मचारीलाई अवकाश दिने सरकारको योजना शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ त्यस्तै भित्री पृष्ठमा काम सुरु नभएका जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिस शीर्षकमा अर्को खबर छ विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ समितिको प्रतिवेदन बुझ्दै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिनुभएको छ यो अन्नपूर्णमा प्रकाशित खबर हो त्यस्तै भित्री पृष्ठमा बजेट माग्न प्रदेशका मन्त्रालयमा दिनहुँ भीड शीर्षकमा अर्को खबर छ लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा बजेट माग्नेहरूको दिनहुँ जस्तो भीड लाग्ने गरेको छ
0: अनुसन्धान नटुङ्गिँदै नियमानुसार जाँच पास गरेको अर्थको प्रष्टोक्ति भन्सारमा इभी गाडी नियन्त्रण प्रकरणमा विमल खतिवडाले कान्तिपुर दैनिकको भित्रीपन्नामा लेख्नु भएको खबर छापिएको छ रेमिट्यान्स बढेको बढै वैशाखसम्म भित्रियो 19 खर्ब शीर्षकमा अर्को खबर पनि छापिएको छ भने एकैपटक करिब 10,000 सरकारी कर्मचारी विदा गर्न लागिएको बारेमा राजेश मिश्र र दुर्गा दुलालले लेख्नु भएको छ सगरमाथामा माउन्टेन रेन्जर शीर्षकमा संगम राईले लेख्नु भएको खबर पनि छापिएको छ आरोहीले क्याम्प 2 भन्दा माथिबाट कम्तीमा 2 किलो फोहोर बोकेर ल्याउनु पर्ने नियम अनुसार निगरानीका लागि यस वर्षदेखि माउन्टेन रेन्जर परिचालन गरिएको छ संगम प्रसाईले काठमाडौँबाट लेख्नु भएको यो खबर हो नागरिक दैनिकमा दर्ता नवीकरण बिनै शैक्षिक परामर्श शीर्षकमा खबर छापिएको छ रुबी रौनियारले लेख्नु भएको हो नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा सेवा गुणस्तर लगायतका विषयमा नियमन हुन नसक्दा अनेक प्रश्नहरू पनि उब्जिएका छन् पति पत्नी सम्बन्ध किन हत्यासम्म शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छ पछिल्ला 2 वर्षमा पतिबाट 137 र पत्नीबाट 23 जनाको मृत्यु भएको उल्लेख गरिएको छ दैनिक उपभोग्य वस्तु लगायत 25 वटा सेवा क्षेत्रमा हडताल गर्न नपाइने बारेको खबर पनि छापिएको छ। सरकारले मंगलबार हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हडताल गर्न नपाउने व्यवस्था गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन 2014 को दफा 3 को उपदफा 1 ले दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हडताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। सरकारले हडताल निषेध गरेका क्षेत्रमा तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्ग, प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा छन्। त्यसै गरी खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा पनि सरकारले हडताल गर्न निषेध गरेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, जहाँ आज प्रतिनिधि सभाको बैठक बस्दै विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढाउने तयारी शीर्षकमा उल्लेख गरिएको छ। बर्खामा रातभर निदाउँदैनन् सिमसाराका 16 परिवार शीर्षकमा भीम चापागाईले सिमसारा इलामबाट लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा अर्ग्यानिक प्रदेश बनाउने योजना 8 वर्ष बित्यो, कार्यान्वयनमै अलमल शीर्षकमा रजनी योगीले सुर्खेतबाट लेख्नु भएको खबर छ। तरकारीका 126 नमूनामा उपभोग गर्न नहुने विषादी शीर्षकमा काठमाडौँको खबर पनि छ। केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण गर्दा 126 उपभोग गर्न नहुने विषादी प्रयोग गरेको पाइएको हो। अर्को खबर छापिएको छ, वर्षासँगै बिपी राजमार्गमा सवारी साधन होल्ड शीर्षकमा करिब 20 महिनादेखि बिपी राजमार्गमा सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ। 2081 असोज 10-12 गतेको रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको 29 किलोमिटर सडक बाढीले क्षति गरेपछि दर्जनौ पटक सवारी सञ्चालनमा रोक लगाउनुका साथै सवारी होल्ड गरिँदै आइएको उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। दर्ता नभई खाद्य वस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकिङमा ठूलो समस्या देखिएको पनि उल्लेख गरिएको छ। अर्को खबर, माथिल्लो काबेलीको सुरुङ छिचोलिएको बारेमा खबर छापिएको छ। चन्द्र पन्दाकले ताप्लेजुङबाट लेख्नु भएको हो। ताप्लेजुङ स्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलिएको छ। जिल्लाको श्रीजङ्घा र सिद्धिङ्गवा गाउँपालिकाको सिमाना भई बग्ने काबेली खोलाबाट 28.1 मेगावाट उत्पादन गर्न लागि जलविद्युत आयोजनाको सुरुङ आइतबार सिचोलिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीचको दूरी बढ्ने संकेत देखिएको छ। दुई बीचको अपेक्षा विपरीत क्षेत्रीय अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहँदा दूरी बढ्ने आशंका गरिएको हो। विश्लेषकहरूका अनुसार मध्यपूर्व अहिले पुनः संचित भइरहेको भए पनि यो ट्रम्प र नेतन्याहुले अपेक्षा गरेको दिशामा भने देखिएको छैन। ट्रम्प र नेतन्याहुले इरानी शासनलाई कमजोर ठानेको भए पनि इरान अपेक्षा बलियो रूपमा उभिएको बताइएको छ। उहाँहरूको रणनीतिक मूल्याङ्कन गलत साबित भएको र त्यसबाट परिणाममाथिको नियन्त्रण समेत कमजोर बन्दै गएको प्रति अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विश्लेषण गरेका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख माइकल जोन्सनले इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको बताउनु भएको छ। उहाँले इरानको अनुचित आक्रमणको जवाब स्वरूप आक्रमण भइरहेको समेत बताउनु भएको हो। यो अभिव्यक्तिले अमेरिकी प्रशासनले इरान विरुद्धको सैनिक कारवाहीलाई योजनाबद्ध र उच्च राजनीतिक तहबाट अनुमोदित निर्णयका रूपमा प्रस्तुत गरिरहेको छ भन्ने देखाएको छ। साथै यसले मध्यपूर्वमा तनाव थप बढ्न सक्ने संकेत समेत गरिएको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले अमेरिकालाई लक्षित गर्दै शक्तिशाली सशस्त्र सेनाले कुनै पनि आक्रमण वा धम्कीलाई जवाबविहीन नछोड्ने बताउनु भएको हो। उहाँले सुरक्षित आफ्नो क्षेत्र छोड्न चेतावनी समेत दिनुभएको छ। यो अभिव्यक्तिलाई अमेरिका र यसका क्षेत्रीय सैन्य उपस्थिति विरुद्धको प्रत्यक्ष चेतावनीको रूपमा पनि विश्लेषण गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसिया छनौटको च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो स्वदेश फर्किएको छ। ट्रफी सहित फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संज्ञानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो। सिङ्गापुरमा सोमबार सम्पन्न एसिया छनौटमा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको थियो। मध्य प्रदेशले वीरेन्द्रनगरमा भइरहेको 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। लगातार 3 खेल जितेको सुदूरपश्चिम किसिमको विजय यात्रामा भने गण्डकीले पूर्ण विराम लगाएको छ। घरेलु टोली कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ। बीसौं एसियाली खेलकुदका लागि क्रान्तिको खेलाडी छनौट गरिएको छ। आगामी सेप्टेम्बरमा जापानको आइची नागोयामा हुने एसियाडका लागि हिजो राष्ट्रिय क्रान्ति टोलीको छनौट गरिएको हो। राउन्ड रोबिनका आधारमा भएको खेलबाट खेलाडी छनौट गरिएको नेपाल क्रान्ति महासंघले जानकारी दिएको छ। र तेस्रो एसियन ई लर्निङ जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर स्कूल क्रिकेट प्रतियोगिताको नेपाल पुलिस स्कूल र डिएबी बीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
1: किशोर किशोरीलाई मोबाइलको निर्भरताबाट कसरी छुटाउने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन् सिआइएनको।
11: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या।
12: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
11: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
12: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त औषधि खाएर सन्चो भएन।
11: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
12: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
11: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
12: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
11: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
12: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
11: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
12: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
11: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
12: त्यस सरसँग गएर यस्तो यस्तो समीक्षा सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
13: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
12: अहिले भरपूर विश्वास गर्छ के, अहिले के एकदम छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
13: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
14: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: समग्र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नवनियुक्त मन्त्री द्वय सुदन गुरुङ र महावीर पुनद्वारा शपथ ग्रहण, मन्त्री परिषद बैठकमा डिडिसीका उत्पादन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा नेक ब्लास्ट रोगको प्रकोप, भारतीय केराको आयात रोकिएपछि चितवनका किसान उत्साही। र चालू आर्थिक वर्षको 10 महिनामा भित्रियो 19 खर्ब बढे रेमिट्यान्स, एसएससी महिला प्रिमियर कपको क्वार्टर फाइनलको समीकरण पूरा। नेपालले थाइल्यान्डसँग खेल्ने प्रथम गैंडाकोट नगर स्तरीय कराते प्रतियोगिता 2083 हुने।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा नवनियुक्त मन्त्रीद्वय सुदन गुरुङ र महावीर पुनद्वारा शपथ ग्रहण उहाँहरूले गर्नुभएको छ सोही प्रसङ्गबाट। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा मङ्गलबार हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष शपथ लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवपरिवर्तन मन्त्री नियुक्त गर्नुभएको थियो। गृहमन्त्री गुरुङ गोर्खा एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ भने नवपरिवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। सरकारले विक्रमसम्म 2058 को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ। गृहमन्त्रीको पदभार ग्रहण गर्दै सुदन गुरुङले उक्त फाइल खोल्ने निर्णय गर्नुभएको हो। त्यस्तै उहाँले जेएनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गर्नुभएको छ। केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउन र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने निर्णय गर्नुभएको हो। गृहमन्त्रीको पदभार सम्हाल्दै गुरुङले आफूमाथि जस्तो सुकै आरोप लगाए पनि थिग्न सक्ने बताउनु भएको छ। तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने उहाँको भनाइ छ। आफूमाथि तथ्य बिना आरोप लगाइएको गुरुङको भनाइ पनि रहेको छ। उहाँले मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नआओस् भन्ने चेतावनी समेत दिनुभएको छ। मङ्गलबार बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई डुडिसीका उत्पादनहरू बाँडिएको हो। सरकारले स्वदेशी उत्पादनको परिवर्तन तथा उपभोग वृद्धि गर्ने सन्देशसहित मन्त्री परिषद बैठकमा दुग्ध विकास संस्थान डुडिसीका दुग्धजन्य उत्पादन वितरण गरेको बैठकमा सहभागी मन्त्रीहरूले बताउनु भएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई दुध पेडा केसर दुध बटर चिज लगायत उत्पादनहरू उपलब्ध गराइएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको संरक्षण किसानको हित र डुडिसीको संस्थागत सुदृढीकरणका लागि स्थानीय उत्पादनको प्रयोग र परिवर्तन आवश्यक रहेको बताउनु भएको छ। उहाँले डुडिसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरकारको तर्फबाट उपभोग र प्रचार प्रसारमा सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभएको छ। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा नेक ब्लास्ट रोगको संक्रमण देखिएको छ। बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्ताएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कणेलले जिल्लाको राप्ती खैरानी रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनु भएको छ। कार्यालय प्रमुख कणेलका अनुसार नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकाले संक्रमणको जोखिम बढ्ने उहाँको भनाइरहेको छ। चितवनमा हरेक वर्ष 7,000 हेक्टर भन्दा बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको छ। पछिल्ला वर्षमा हरदेनाथ एकमा नेक ब्लास्ट रोग देखिन थालेपछि किसानले विकल्पका रूपमा चैते 5 लगाउन थालेका थिए। यस वर्ष उक्त जातमा समेत रोग देखिएपछि समस्या थपिएको छ। रोगका कारण उत्पादनमा कमी आउने जोखिम बढेकाले कृषि प्राविधिकले खेतको नियमित अनुगमन रोगग्रस्त बाला हटाउन आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अप्नाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र आउन किसानहरूलाई आग्रह गर्नुभएको छ। चितवनका केरा किसानहरूले भारतीय केराको आयात रोकिएसँगै राहत मिलेको प्रतिक्रिया दिएका छन्। रत्नगरमा आयोजित चितवन केरा उत्पादक संघको 8 साधारण सभामा बोल्ने सरकारवाला तथा किसानहरूले आगामी 2 वर्षभित्र केरा उत्पादनमा उल्लेख्य सुधार गर्ने र 2 वर्षभित्र नेपाललाई केरामा पूर्ण रूपमा आत्मनिर्भर बनाई निर्यात गर्ने लक्ष्यका साथ आफूहरू लागि परेको बताएका छन्। नेपाल केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्तले उत्पादक संघकै पहलका कारण भारतबाट नेपाल भित्रिने केरा रोकिएको बताउँदै नेपाल सरकारले केरा किसानको पक्षमा गरेको निर्णयको प्रशंसा गर्नुभएको छ। चितवनमा मात्रै थप 8 लाख केराका बिरुवा बढेको दावी गर्दै उहाँले आगामी 2 वर्षमा नेपाल केरामा आत्मनिर्भर भएर निर्यात गर्ने लक्ष्यमा अघि बढेको बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 10 स्थित शिव शम्भु मिष्ठान्न भण्डारलाई बासी तथा सडेगलेका खाद्य पदार्थ उपभोक्तालाई खुवाएको भन्दै जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ। पटक पटक मौखिक रूपमा सावधानी अप्नाउन र खाद्य स्वच्छताका मापदण्ड पालना गर्न सचेत गराइएको भए पनि व्यवसायले निर्देशनको पालना नगरेको अनुगमन टोलीले जनाएको छ। भरतपुर महानगरपालिकाको बजार अनुगमन टोलीले यसअघि उक्त मिष्ठान्न भण्डारलाई जरिवाना गर्दै सुधारका लागि निर्देशन दिएको थियो। अनुगमनका क्रममा पहिले देखिएका कमजोरीहरू पुनः दोहोरिएको र खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरवाही भेटिएको जनाइएको छ। अनुगमनका क्रममा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गतिविधि निरन्तर जारी रहेको निष्कर्ष निकाल्दै शिव समूह मिष्ठान्न भण्डार तत्कालका लागि बन्द गरिएको जनाइएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामा जान निर्देशन दिनुभएको छ। एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नु भएको थियो। पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउनु पर्ने आवश्यकता औलाउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामा आज सक्रिय हुन उहाँको अपिल रहेको छ। बैठकमा निर्वाचन समीक्षा संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीका 5 लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अध्यावधि गरिसकेको जानकारी दिनुभएको छ। चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्क अनुसार आफैले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या 5 लाख+ भइसकेको बताउनु भएको हो। पार्टीको 15 महाधिवेशनका लागि यसअघि 7,08,000 क्रियाशील सदस्यता नवीकरण गरिएको थियो। सभापति थापाका अनुसार आगामी जेठ 28 गतेभित्र अध्यावधिकको काम सम्पन्न गरी बाँकी प्राविधिक कार्य पुरा गरिनेछ। त्यसपछि महाधिवेशनका अन्य नियमित प्रक्रियाहरू अगाडि बढ्नेछन्। साथै पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग संवाद गरिरहेको समेत उहाँले बताउनु भएको छ। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामी सँगै रहनु होला।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नै सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
5: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
9: हाई, म आज गयाको ड्रेस सबिनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
3: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
11: हेलो
12: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
13: दिन त। हेलो भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भन्ने रहेछ, के भयो बा?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
15: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
14: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
15: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
20: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई स्वागत छ। अब बाँकी खबर। चालू आर्थिक वर्षका 10 महिनामै रेमिट्यान्स विप्रेषण प्रवाह 19 खर्ब रुपियाँ नागेको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स 41.2% वृद्धि भई 19 खर्ब 16 अर्ब 90 करोड पुगेको हो। वैशाख महिनामा मात्र 2 खर्ब 57 अर्ब 49 करोड रेमिट्यान्स आएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। गत आर्थिक वर्षको वैशाखमा रेमिट्यान्स 1 खर्ब 65 अर्ब 30 करोड रुपियाँ थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स 33% वृद्धि भई 13 अर्ब 26 करोड डलर पुगेको छ। रेमिट्यान्समा उच्च वृद्धि देखिए पनि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने केही गिरावट आएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 335,510 रहेको छ। गत आर्थिक वर्षको 10 महिनामा 405,610 जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। अब मौसम खबर। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्टानसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तातो दिन हुने सम्भावना रहेको छ। त्यस्तै गरेर आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा कर्णाली प्रदेश लगायत

प्रतियोगिता यही शुक्रबार 29 गते बिहान 7 बजेदेखि गैडाकोट 6 स्थित नमुना शिवनगरखा नेपाली हलमा सञ्चालन हुने कार्यक्रमका संयोजक राजकुमार कुमालले जानकारी दिनुभएको छ। अनुशासन हाम्रो पहिचान, कराते हाम्रो शान भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालय, कराते, डोजो तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा कराटेका विभिन्न काता र कुमिते विधामा प्रतिस्पर्धा गराइने समेत कार्यक्रमका संयोजक राजकुमार कुमारले जानकारी दिनुभयो। कराटे केवल खेल मात्र नभई स्वस्थ जीवन, आत्मरक्षा, अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेमको माध्यम भएको उल्लेख गर्दै आयोजकले युवा पुस्तालाई खेलकुद मार्फत सकारात्मक मार्गतर्फ अग्रसर गराउने उद्देश्य राखेको जनाएको छ। नेपाल कराटे महासङ्घले अघि सारेको कराटे हाम्रो जीवनशैली अभियानलाई आत्मसात गर्दै स्वास्थ्य, अनुशासन, आत्मरक्षा, सामाजिक सद्भाव तथा आध्यात्मिक विकासका पक्षलाई परिवर्तन गर्ने लक्ष्य लिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकका अनुसार यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास तथा कराते खेल प्रतिभाहरूको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमका संयोजक राजकुमार कुमाल, गैंडाकोट नगर खेलकुद विकास समितिका सदस्य तथा नेपाल कराटेका राष्ट्रिय रेफ्री एवं राष्ट्रिय प्रशिक्षक कोच रहनु भएको छ। उहाँले सम्पूर्ण नागरिक, खेलाडी, अभिभावक, खेल प्रेमी तथा सरकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको स्वभाव बढाइदिन समेत आमन्त्रण गर्नुभएको छ। खेलकुद राष्ट्रको पहिचान, कराते अनुशासनको सम्मान भन्ने सन्देशका साथ आयोजना हुन लागेको प्रतियोगिताले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ। मलेसियामा जारी एसिसी महिला प्रिमियर कप प्रतियोगिताको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। मङ्गलबारसम्म चरणका सबै खेल सकिएपछि क्वार्टर फाइनल पुग्ने 8 देश र क्वार्टर फाइनलको समीकरण टुङ्गो लागेको हो। जसअनुसार समूहबाट थाइल्यान्ड, जापान, समूह बीबाट युएई र ओमान, समूह सीबाट इन्डोनेसिया र मलेसिया र समूह डीबाट हङकङ र नेपाल क्वार्टर फाइनलमा पुगेका छन्। अब क्वार्टर फाइनलका खेलहरू आज हुँदैछन्, जसमा नेपालले थाइल्यान्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ। यी दुवै खेल बिहान 7:15 बजेदेखि सुरु हुने पनि जनाइएको छ। युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वार्टर फाइनलमा खेल्ने तय भएको छ। यी दुवै खेल बिहान 11:45 बजेपछि सुरु हुने जनाइएको छ। फिफा विश्वकपले विश्व खेलकुद इतिहासमै नयाँ आर्थिक तथा दर्शक सङ्ख्याको कीर्तिमान कायम गर्ने भएको छ। अन्तर्राष्ट्रिय खेल विश्लेषण अनुसार पछिल्लो विश्वकप प्रतियोगितालाई प्रत्यक्ष तथा डिजिटल माध्यमबाट करिब 6 अर्बभन्दा बढी दर्शकले हेर्ने अनुमान गरिएको छ। यससँगै विश्वकप विश्वकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिताका रूपमा स्थापित हुने भएको छ। प्रतियोगिताबाट करिब 11 अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी हुने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ। फिफाले यस संस्करणको विजेता टोलीलाई 50 मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गर्ने जनाएको छ, जुन विश्वकप इतिहासकै उच्च पुरस्कार राशि मध्ये एक मानिएको छ। विजय खबर, यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगिसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नवनियुक्त मन्त्री दयसुदन गुरुङ र महावीर पुनद्वारा शपथ ग्रहण, मन्त्री परिषद बैठकमा डिडिसीका उत्पादन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा नेक ब्लास्ट रोगको प्रकोप, भारतीय केराको आयात रोकिएपछि चितवनका किसान उत्साहित। र चालु आर्थिक वर्षको 10 महिनामा भित्रियो 19 खर्ब बढे रेमिट्यान्स। एसिसी महिला प्रिमियर कपको क्वार्टर फाइनलको समीकरण पुरा, नेपालले थाइल्यान्डसँग खेल्ने प्रथम गैंडाकोट नगर स्तरीय कराते प्रतियोगिता यही शुक्रबार हुने।
अवस्था सामुदायिक रेडियो विजय एफएम 101.10 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब संगे हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसार भर एकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजे

0: साथ माया कणेल बिदा हुन्छु, नमस्कार।
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट।
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
6: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
9: अहिले बिहानको 7 बज्यो।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेन नि?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
10: मैले बुझिसके बाबा, यही गैँडाकोट नगरपालिका नजिकै गैँडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैँडाकोट फन पार्क, गैँडाकोट 5 गैँडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
14: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: तेलको जर्किन बोक्दै कता हो दिदी?
1: सञ्जीवनी तेल मिल।
15: किन नि सञ्जीवनी तेल मिल नै?
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
15: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
16: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
17: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
16: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
18: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
19: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-4943-73 र 4947-41। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 9800-13-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: सर, एउटा प्रश्न सोधौँ है।
12: सोध न
11: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
12: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
11: हस्, धन्यवाद सर।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
14: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।

0: दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
4: घैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
6: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू, अब तिमीहरूका दिन गए, प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
7: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
8: सिद्धार्थ चस्मा घर,
9: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
8: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
9: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क सिद्धार्थ चस्मा घर, गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 078-50-15-16, मोबाइल 98-470-23-613।

0: DJ Tanjeng. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 2437।
1: अहिले बिहानको 8 बज्यो। प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा समीक्षा महतेको नमस्कार। पश्चिम एसियाली मुलुकहरूमा जारी तनावका बीच पनि नेपालमा भित्रिने विप्रेषण रेमिट्यान्समा उच्च वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 को 10 महिनाको प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म 19,16,90 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 41.2% बढ़ी हो। वैशाख महिनामा मात्रै 2,57,49 करोड़ रूपियाँ भित्रिएको छ, जुन चालू आर्थिक वर्षको कुल बजेटकै हाराहारी हो। विप्रेषणमा भएको वृद्धिले देशको कुल विदेशी मुद्रा संक्षति 37,04,00,000,000 रूपियाँ पुर्याएको छ, जसले 22.5 महिनाको वस्तु आयात धान्न सक्छ। यसबीच अर्थशास्त्री डाक्टर पारस खरेलले यो रकमलाई केवल आयातमा मात्र सीमित नराखी सरकारले पूँजीगत खर्च बढाएर उत्पादकत्वसँग जोड्नुपर्ने सुझाव दिनुभएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुद्देश्य सहकारी संस्थाका थप चाना बचतकर्ताहरूको रकम फिर्ता गरेको छ। समितिले 216 जना पीड़ित बचतकर्ताहरूलाई रकम फिर्ता गरेको हो। सरकारले समस्याग्रस्त घोषित सहकारीका ऋणीहरूबाट असुल गरेको रकम र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको स्रोतलाई नै कानून बमोजिम पीड़ितहरूको बचत फिर्तामा उपयोग गर्दै आएको बताएको छ। समितिका अनुसार यो प्रक्रिया शुरू भए त हालसम्म शिव शिखर सहकारीका मात्रै 1,313 जना साना बचतकर्ताले आफ्नो डुबेको रकम फिर्ता पाइसकेका छन्। प्रचलित कानून व्यवस्था अनुसार समस्याग्रस्त सहकारीहरूको सम्पत्ति र दायित्व मूल्याङ्कन गरी बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिने समितिले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक आज बोलाइएको छ। अहिले केही बेरमा बस्ने अर्थ समितिको बैठकमा चालू आर्थिक वर्ष 2082-83 को राजस्व र व्ययको अनुमान अर्थात वार्षिक बजेटका मुख्य मुख्य व्यवस्थाहरूका सम्बन्धमा अर्थमन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूची रहेको छ। अहिले केही बेरमै शुरू हुन लागेको सार्वजनिक लेखा समितिको बैठकमा भने विद्युतीय सवारी साधनको जाँचपासका सम्बन्धमा हालै संचार माध्यम र सार्वजनिक वृत्तमा उठेका गम्भीर प्रश्नहरूका विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ। सन् 2026 को वसन्त ऋतुको हिमाल आरोहण कार्य सम्पन्न भएको छ। यस वर्ष सगरमाथा सहित विभिन्न 31 वटा हिमाल आरोहणका लागि 1,195 जनाले अनुमति लिएका थिए। यस सिजनमा सोलुखुम्बुका कामी रीता शेर्पाले 32 पटक र संखुवा सभाकी लाक्पा शेर्पाले 11 पटक सगरमाथाको सफल आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्नु भएको छ। पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट यस वर्ष सरकारले 1,26,47,00,000 रूपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ, जसमा सगरमाथाबाट मात्रै 1,08,00,000,000 रूपियाँ संकलन भएको छ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर 23 फ्लाइ दुबईले दुबई पोखरा दुबई दैनिक सिधा उडान शुरू गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरिसकेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ। फ्लाइ दुबईको यो प्रवेशसँगै पोखरा विश्व 300 भन्दा बढी शहरसँग जोडिने भन्दै पर्यटन व्यवसायीहरूले यसलाई पोखराको पर्यटन र आर्थिक गतिविधि विस्तारका लागि ऐतिहासिक अवसरका रूपमा लिएका छन्। प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू भएको छ। बुथवल पावर कम्पनी लिमिटेडले प्युठानको दारिमसौर स्थित झिम्रुक जलविद्युत केन्द्रमा हाइड्रोजनको व्यावसायिक उत्पादन शुरू गरेको हो। कम्पनीका प्रतिनिधि प्रकाश कुमार श्रेष्ठका अनुसार नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत अवघटन प्रक्रिया मार्फत यो हरित हाइड्रोजन उत्पादन गर्न थालिएको छ। हरित हाइड्रोजनको उत्पादनले यातायात, विभिन्न उद्योग, रासायनिक मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणमा महत्वपूर्ण सहयोग पुग्नेछ। सरकारले हेटौडामा पनि 2.5 मेगावाट क्षमताको यस्तै परियोजना अघि बढाइरहेको छ।
र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड र अस्ट्रेलियन डलर सहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ, जस अनुसार अमेरिकी डलर एकको खरिद दर

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780512094, मोबाइल 9809233894।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 9855509934।
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हेलो, हाई ओ साथी, तिमी कता हिँडेको?
14: हाई, म आज गयाको ड्रेस भनेको।
13: किन, के पाइन्छ र त्यहाँ?
14: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
15: हाम्रा सेवाहरू, स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा, गैडाकोट ड्रेस अपमा।
16: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
17: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका
18: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
17: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
17: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट एक नवलपुर
19: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ
20: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
19: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
20: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
19: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
20: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
19: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
20: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
21: ए बुझेल दाइ यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हो
22: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
21: भयो दाइ
23: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
24: तेलको जर्किन बोक्दै कता हो दिदी
25: सञ्जीवनी तेल मिल
24: किन नि सञ्जीवनी तेल मिल नै
25: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
24: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
23: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
24: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
23: सम्पर्क ब्रेकुटी चोकबाट 300 पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580-26445 र 9480-27445
26: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: विजय एफएम 101.6
2: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2।

0: विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दगाड सुस्ता पूर्व फोन 0785022 मोबाइल 98550 63597।
1: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
2: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भुनि भयो।
5: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: विजय एफएम 101.6।
4: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिउँ कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
12: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
17: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
18: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
19: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
1: होइन भाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ, बाल श्रमको अन्त्य गरौँ।
21: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 9809 29 33 894।

0: बाल बालिकाको पढाई लेखाईको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
4: बगैचा एडभेन्चर रिसोर्ट,
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिजालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है। हो,
6: सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षा याममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
10: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सस्ता वा वॉलेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: यामा पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
2: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
3: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बस्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार।
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ।
6: यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
6: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
7: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य शिक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: विजय FM 101.9
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।
2: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
3: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या

0: दुबै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
4: हाई, म आज गयाको ड्रेस पिनेको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
5: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
6: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नै सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
7: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
6: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
6: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
7: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
10: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डेंगू रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
14: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
13: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
14: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
13: डेङ्गुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
14: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।
13: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेङ्गु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
14: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा

0: सूचना तथा संचार केन्द्र
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
3: अहिले बिहानको 10 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
12: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागि आवश्यक पर्ने फर्नीचर हरू अर्डर अनुसार बनाइन्छ।
18: सक्षम फर्नीचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोक बाट 100 मीटर अगाड़ी। मोबाइल 9851129163 9550474503 र 9551184503। तपाईको संतुष्टि हाम्रो जिम्मेवारी।
19: एक लोप

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ल ल दुबै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
8: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नि सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
9: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
11: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्चीको सारा सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भो नेता मन्त्री पुलिसको शासन आफै कानुनमा आफ्नै शासन बोले कि बोल्यो छोड्यो कि सक्यो गर्दिन कहिले नै भाषण।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 色，Sunlight Radio。
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
6: खै जन्म दर्ता दिनुहोस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: ए पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
14: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि
8: नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोपको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा भीड सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है?
6: सोध न।
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: तिल तेलको जर्किन बोक्दै कता हो दिदी?
16: सञ्जीवनी तेल मिल।
15: किन नि सञ्जीवनी तेल मिल नै?
16: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
15: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
17: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
18: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
0: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
5: हाई, म आज गयाको ड्रेस भनेको।
4: किन, के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
3: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
7: जय माता मौला काली।
8: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
11: विजय तान्चे।
3: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैडाकोट फन पार्क, गैडाकोट नगरपालिका कार्यालय अगाडि, गैडाकोट 5, मोबाइल 9861220437।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
9: ए ल ल, जाऊ जाऊ जाऊ सबैजना।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
11: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
13: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.6
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै रोब्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
6: बगैचा एडभेन्चर रिसोर्ट,
5: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570 82693, 98570 82696।
7: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
8: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
9: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: घरै उज्यालो
11: दाई। ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
12: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
11: होइन, कसरी यस्तो भयो भाउजू?
12: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै, सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
11: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
12: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
13: विद्युत चोरी गर्नु कानुनी अपराध हो, विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन
10: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204337
1: अहिले दिउँसोको 1 बज्यो
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
4: दिन त हेलो भन्नुस् त
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने

0: नानी के के भनेर छ के हो के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल म किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
3: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
2: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
3: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
5: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
5: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98-013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
6: तेलको जर्किन बोक्दै कता हो दिदी
7: सञ्जीवनी तेल मिल
6: किन नि सञ्जीवनी तेल मिल नै
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
6: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
5: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
8: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98-580-26-445 र 98-480-27-445
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
6: ल ल, गएर तुरन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
10: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
4: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 75 3 र 98511 84 5 3। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
12: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: जय माता मौला काली।
14: काली गण्डकी र नारायणीले घेरेको नवलपुर।

0: जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
1: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
0: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
2: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाइ? काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ, बाल श्रमको अन्त्य गरौँ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गयाको ड्रेस सबिनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू, स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
12: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
13: छ नि, जाऊ न त स्विमिङ गर्न।
12: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
13: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
12: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
14: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9862124437।
15: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
16: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
17: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोला जान्दो सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
11: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
15: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा फर्मिला लामिछानेको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु। प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति प्रति सांसद शाहीको आपत्ति। अक्सफोर्ड माविमा नवप्रवेशी विद्यार्थी तथा अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न। विजय सामुदायिक शिक्षा सदनमा डिजिटल मतदान मार्फत निर्वाचन। स्कूल क्याप्टेनमा नाउमी र संकल्प निर्वाचित। र गैडाकोटमा मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन। नेपाली महिला क्रिकेट टोली थाइल्यान्डसँग 56 रनले पराजित।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: सम्पूर्ण उपभोक्ता महान भावहरूमा हार्दिक अपिल। गैडाकोट पम्पिङ स्क्रिम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ 30 गते हुने अधिवेशनमा सचिव पदका उम्मेद्वार तर्कबहादुर थापालाई मतदान गरी विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु। पारदर्शिता, सुशासन, उत्तरदायित्व र गुणस्तरीय सेवा, उपभोक्ताको विश्वास मेरो प्रतिबद्धता। अनुरोधक तर्कबहादुर थापा, सचिव पदका उम्मेद्वार। विशेष खबरमा अब खबर विस्तारमा। आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल सुरु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो। अर्थमन्त्री डाक्टर सोडी मुगलेले जेठ 15 गते प्रस्तुत गर्नुभएको बजेटमा जेठ 18, 19 र 20 गते छलफल गर्ने तय भएको थियो। तर जेठ 17 गतेको बैठकमा प्रधानमन्त्री भालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति सदनमा दिनुभएको थियो। सोही अभिव्यक्तिको विरोधमा विपक्षी रहँदा बजेटमाथिको छलफल रोकिएको थियो। बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिएपछि सदनको अवरोध हटेको हो। परराष्ट्र मन्त्रीले दिएको जवाफमा विपक्षी दलका नेताले धारणा राखेका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले तीव्र विरोध र नाराबाजी गरेका थिए। बैठकमा आफ्नो पार्टीलाई विभेद गरिएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सदनभित्रै उठेर विरोधमा उत्रेका हुन्। अध्यक्ष साम्पाङले संसदभित्र आफूहरूमाथि गम्भीर विभेद भएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएका थिए। श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध गरेपछि सभामुख अर्यालले बोल्नेहरूको सूचीमा नाम समावेश नभएका कारण आफूले नबोलाएको भन्दै सदनमा स्पष्टीकरण दिएका थिए। तर सभामुखको स्पष्टीकरण प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले आफ्नो पार्टीमाथि अपमान र विभेद जारी रहेको दावी गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरेका थिए। नाराबाजी गरेपछि सभामुखले सीटमा गएर बसी समय दिने बताएसँगै हर्कले रोस्टमबाट बोलेपछि बजेटमाथिको छलफल सुरु भएको हो। त्यस्तै प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर शाहीले प्रधानमन्त्री भालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसदमा कडा आपत्ति जनाएका छन्। आजको संसदको बैठकमा बोल्दै सांसद शाहीले आफूहरूको प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत तिक्तता नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले यस विषयमा संसद र नेपाली जनतालाई आफैले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्नुभएको हो। राष्ट्र मन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाव गर्दै संसदमा स्पष्टीकरण दिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपाल र विश्वकै राजनीतिक इतिहासमा यो एउटा अनौठो र उल्टो अभ्यास भएको टिप्पणी गर्नुभयो। सम्बोधनका क्रममा सांसद शाहीले प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट तत्काल हटाउन माग गर्नुभएको हो। सांसद शाहीले सीमा सम्बन्धी विवादको केन्द्र काठमाडौँभित्र बहसको विषय बने पनि यसको वास्तविक पीड़ा र दुःख सिमानामा बस्ने नेपालीहरूले भोगिरहनु परेको बताउनु भएको छ। चितवनका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन्। साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामशरण पाठकले 1000 हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनु भएको छ। पूर्वी चितवनको खैरनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडका अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन्। समर्थन मूल्य समेत नपाएपछि किसान दुखी भएका छन्। भरतपुर महानगरपालिका 28 राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जित पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निराशा भएको बताउनु भएको छ। जिल्लामा चैते 5 हर्दीनाथ 1 पियार टाइसिन जातका चैते धान खेती गरिएको थियो। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कण्डेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताउनु भएको छ। यस वर्ष चितवनमा 9000 हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ। वर्तमान सरकारले संचार माध्यममाथि अंकुश लगाउने उद्देश्यले विज्ञापन नीति ल्याएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले आज जिल्ला प्रशासन कार्यालय भरतपुरमा 1 घण्टा धरना दिएको छ। सरकारको नीतिलाई परिवर्तन गर्न दबाव स्वरूप धरना दिएको महासंघका अध्यक्ष वसन्त फराजुले बताउनु भएको छ। केन्द्रको सर्कुलर अनुसार आगामी शुक्रबार 10 बजे पुनः धरना कार्यक्रम रहेको छ। प्रेस स्वतन्त्रता, संचार माध्यमको अस्तित्व र सरकारी विभेदकारी नीति विरुद्धको धरना कार्यक्रम राखिएको महासंघकी सहसचिव रविना पौडेलले जानकारी दिनुभएको छ। भरतपुर बीच नयाँ बजारमा निर्माणाधीन चित्रवन फुटबल रंगशाला 1 दशक बितिसक्दा पनि अधुरै रहेको छ। 17,000 दर्शक क्षमताको रंगशाला निर्माणका लागि 1,53 करोड रूपियाँको डीपीआर तयार भए पनि पर्याप्त बजेट अभावका कारण कामले गति लिन सकेको छैन। हालसम्म करिब 1200 मिटर फकी फर्खार मात्र निर्माण भएको छ भने मुख्य खेल मैदान अझै खेल्न योग्य बन्न सकेको छैन। गेट नहुँदा मैदानमा चौपाया चरिरहेका छन् र केही भागमा स्थानीयले खेती समेत गरिरहेका छन्। स्थानीय जनप्रतिनिधिहरूले संघीय सरकारको पर्याप्त बजेट नपाउँदा रंगशाला अल्पत्र परेको बताएका छन्। दशरथ रंगशाला पछिको वैकल्पिक राष्ट्रिय खेल पूर्वाधारका रूपमा हेरिएको चितवन रंगशालाको निर्माण सुस्त हुँदा चितवनका खेल प्रेमी निराश बनेका छन्। अक्सफोर्ड माध्यमिक विद्यालय गैराकोट 2 कक्षा 11 नवप्रवेश गरेका विद्यार्थी तथा अभिभावकहरूलाई लक्षित गरी आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्राध्यापक डाक्टर इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा विभिन्न विभागका प्रमुख एवं प्रशासनिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्लस टू व्यवस्थापन विभाग प्रमुख हरिप्रसाद थपलियाले नवप्रवेशी विद्यार्थीहरूलाई अक्सफोर्ड परिवारमा स्वागत गर्दै विद्यालयको शैक्षिक संस्कृति, अनुशासन तथा उत्कृष्टता प्रतिको प्रतिबद्धताबारे जानकारी गराउनुभयो। त्यस्तै प्लस टू विज्ञान विभाग प्रमुख जगत बहादुर बानियाले कक्षा 11 शैक्षिक योजना, मूल्याङ्कन प्रणाली, अतिरिक्त क्रियाकलाप, आचार संहिता तथा अध्ययन अध्यापन प्रक्रिया सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। प्राध्यापक डाक्टर इन्जिनियर हरि भण्डारीले विद्यालयको 26 वर्ष गौरवमय शैक्षिक यात्राको स्मरण गर्दै शिक्षा क्षेत्रमा पुर्याएको योगदान, प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि तथा भावी योजनाबारे जानकारी दिनुभयो। उहाँले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जिम्मेवार, सक्षम र नैतिक नागरिक निर्माण गर्ने आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध बन्न आग्रह गर्नुभएको छ। नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट प्रतिनिधि विद्यार्थीले आफ्ना अनुभव तथा अपेक्षा व्यक्त गरेका थिए भने अभिभावक प्रतिनिधिहरूले विद्यालयप्रति विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका थिए। सहभागी अभिभावक तथा विद्यार्थीहरूले कार्यक्रम जानकारीमूलक, प्रेरणादायी र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। समापनका क्रममा उत्कृष्ट कृष्णहरि पौडेलले अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग परिचित गराउनका साथै आगामी शैक्षिक यात्राका लागि आवश्यक आत्मविश्वास र प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रमको सहजीकरण विद्यालयका उप प्रधानाध्यापक कृष्णहरि पौडेलले गर्नुभएको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
3: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ
3: न। ल, गएर तुरन्त बुक गरिहाल है।
0: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612-20437।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98401-83565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
7: हो र बहिनी, यस्तो राम्रो लाग्यो, यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको, काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
9: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
8: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। विजय सामुदायिक शिक्षा सदनमा शैक्षिक सत्र 2083का लागि डिजिटल मतदान प्रणाली मार्फत विद्यालय स्तरीय निर्वाचन सम्पन्न भएको छ। नेतृत्वका लागि मतदान र तिम्रो आवाज तिम्रो भविष्य भन्ने नारासहित आयोजित निर्वाचनले विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास तथा नेतृत्व विकासको अवसर प्रदान गरेको विद्यालयले जनाएको छ। निर्वाचनमा कुल 380 मत खस्नुपर्नेमा 344 मत खसेको थियो। मुख्य स्कुल क्याप्टेन पदमा छात्रातर्फ नाओमी सुनवार 175 मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने छात्रतर्फ संकल्प अधिकारी 180 मत सहित निर्वाचित हुनुभएको छ। हाउसतर्फ सगरमाथा हाउसको क्याप्टेनमा सोनम मगर र भाइस क्याप्टेनमा निकिता घिमिरे निर्वाचित हुनुभएको छ। धौरागिरी हाउसको क्याप्टेनमा सुशान्त मापछन् तथा भाइस क्याप्टेनमा आर्यन गौतम विजयी हुनुभएको छ। त्यसैगरी अन्नपूर्ण हाउसको क्याप्टेनमा एसिका श्रेष्ठ र भाइस क्याप्टेनमा दिपेश श्रेष्ठ निर्वाचित हुनुभएको छ भने मकालो हाउसको क्याप्टेनमा लेभिन गुरुङ तथा भाइस क्याप्टेनमा आरुष शर्मा चयन हुनुभएको छ। निर्वाचन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य टीकाराम कण्डेल प्रमुख अतिथि रहनु भएको थियो भने सह प्रधानाध्यापक विपक विकल सापकोटा, प्राथमिक ब्लक इन्चार्ज सपना पुन मगर, पूर्व स्कूल क्याप्टेन सम्राट अर्याल लगायतको उपस्थिति रहेको थियो। निर्वाचन अधिकृतको भूमिका सामाजिक विषय प्रमुख विष्णु श्रेष्ठले निर्वाह गर्नुभएको थियो भने पोलिङको अधिकृत प्रशान्त रेग्मी र प्राविधिक प्रमुख कमल भण्डारी रहनु भएको थियो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकको काठमाडौँको आयोजनामा गैराकोटको विजय विकास स्रोत केन्द्रको सभाहलमा मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सेफर इनिसिएटिभ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम शुभारम्भ भएको छ। कार्यक्रममा मदिरा नियन्त्रण र नियमन सम्बन्धी विषयमा सरगर्ला पक्षहरूबीच छलफल तथा अन्तर्क्रिया भएको थियो। तीन दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न 30 जिल्लाका पालिका उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, शिक्षक, नर्स लगायतको सहभागिता रहनेछ। सो कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र वरिष्ठ जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले नेपालमा मदिरा सेवनको अवस्था र मदिरा नियन्त्रणको परिदृश्य, भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर सिर्जना भुर्देले रक्सी सेवनले पार्ने शारीरिक, मानसिक र सामाजिक असरहरू, जिल्ला ट्राफिक कार्यालय नलपुर प्रमुख कुशल कुमार बर्तौलाले मादक पदार्थ सेवनका कारण हुने सवारी दुर्घटनाको अवस्था, विश्व स्वास्थ्य संगठन डाक्टर रश्मिना मानन्दरले मदिरा नियन्त्रण सम्बन्धी नीति तथा नियमावली सम्बन्धी विषय एवं मदिरा नियन्त्रण तथा नियमनका विषयमा सेफर विधिका बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रममा सरगर्ला पक्षहरूबीच मदिरा नियन्त्रणका सवालमा छलफल भएको थियो। सो कार्यक्रममा गैडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, खैरनी नगरपालिका उपप्रमुख कविता उफ्रेती, कालिका नगरपालिका उपप्रमुख विमला तामाङ, देवचुली नगरपालिका उपप्रमुख पार्वती तिवारी, देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङ गायतको उपस्थिति रहेको थियो। कार्यक्रम वरिष्ठ स्वास्थ्य प्रशिक्षक प्रशासक नोद नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र वरिष्ठ जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले गर्नुभएको थियो। विजय खबरमा मौसम खबरको पालो। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा, कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभाग साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागमा एक दुई स्थानमा मेघ गर्जन वा चट्याङ सहितको मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल भएको छ। केही दिन अघि एसियन गेम्स छनौटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनौट हुन असफल भएको हो। बुधबार बिहान भएको क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भएको थियो। थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले पूरा 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। त्यसअघि 22 ओभरमा टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनौटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा राजस्व र व्यायको वार्षिक अनुमानमाथि छलफल सुरु। प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति। अक्सफोर्ड माविमा नवप्रवेश विद्यार्थी तथा अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न। विजय सामुदायिक शिक्षा सदनमा डिजिटल मतदान मार्फत निर्वाचन। स्कुल क्याप्टेनमा नाउमी र संकल्प निर्वाचित। र गैराकोटमा मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन। नेपाली महिला क्रिकेट टोली थाइल्यान्डसँग 56 रनले पराजित। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरि एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। प्रमिला लामिसाने बिदा हुन्छु।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
4: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
9: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ, गैंडाकोट नवलपरासी बर्दगाड सुस्ता पूर्व। फोन 0785022552, मोबाइल 9855063597।
10: सर एउटा प्रश्न सोधौँ है?
11: सोधन
10: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
11: ए कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078-50-12-94, मोबाइल 98029-33-8094।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: जय हनुमान, ज्ञान गुण सागर।
16: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
17: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
16: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
18: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
19: विजय FM 101.6।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोकाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
6: सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला भने
7: जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भने हाम्रो घरमा लागे होइन के अरे
6: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
7: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
6: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुने किन उठ्या
7: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
8: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
9: हेलो हाई ओए साथी तिमी कता हिडेको
10: हाई म आज गयाको ड्रेस भनेको
9: किन के पाइन्छ र त्यहाँ
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
0: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
12: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
13: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
12: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
13: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
14: ए ल ल जाऊ जाऊ जाऊ
15: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
13: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
17: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
18: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।

0: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा चर्को बहस, प्रतिपक्षको कडा आपत्ति, सीमा विवादमा सरकारको स्पष्टीकरण, लिपुलेख कालापानी नेपालको अभिन्न अङ्ग रहेको सरकारको भनाई।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्।
0: काङ्ग्रेस महाधिवेशन तयारीमा, सदस्यता अध्यावधिक नगर्ने, जनप्रतिनिधि महाधिवेशनबाट बाहिरिने, आर्थिक विधेयकमा चलखेलको आरोप, भ्रामक रहेको अर्थमन्त्रीको दावी।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो, सबै राष्ट्रको हितमा छ।
0: चितवन सहित विभिन्न जिल्लामा चैते धानमा नेट ब्लास्ट रोगको संक्रमण, रोग नियन्त्रणका उपाय अप्नाउन विज्ञको सुझाव, देशभर 25 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध।
3: रियल किसान हो भने एक किसिमको आइडेन्टिटी पनि हो यो एउटा कुरा होइन।
0: र एसिया कप सपना अधुरै, थाइल्यान्डसँग पराजित हुँदै नेपाल क्वार्टर फाइनलबाट बाहिरियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: संसद लोकतन्त्रको बलियो आधार र नीति निर्माणको प्रमुख थलो हो, तर पछिल्लो समय यो जनसरोकारका मुद्दाभन्दा व्यक्ति र दलगत स्वार्थ प्रदर्शन गर्ने मन जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्याभन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्त्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ। अब खबर सन्तोषी रावलबाट।
5: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति, दश गजा क्षेत्रमा नेपाल भारत दुवैको जमिन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
1: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
5: प्रधानमन्त्री शाहले 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
1: सीमा सम्बन्धी नेपाल इन्डिया बााउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
5: यसै गरी दश गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारत का विदेश मंत्री एस जयशंकर र भारतीय सुरक्षा सलाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। उहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। सम्बोधनका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमा प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
6: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
5: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरूद्ध अन्त्य हुने रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रुलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
7: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले, भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने, यो इतिहासको तथ्यसित मेल खाँदैन छ। यो मेरो ठुलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
5: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजमाथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालिएर आधारहीन आरोप लगाएको बताउनुभयो।
2: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्री पछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बकाइदा यी सच्याइ हो। अहिले मैले भनेको पाँच छवटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ, चिरकटो होइन सिङ्गो पाना नै हजुरहरूको विधेयकमा टाँसेर आएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो मलाई। सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ चाहिँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी सुरु भयो।
5: चैते धानमा घाँटी मरुवा अर्थात् नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात् नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सिआइएनसँग भन्नुभयो,
8: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहे विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौँ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ, अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखा एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखाप पारिदिन्छन्।
5: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
8: यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश प्राज विष्टले सिआइएनलाई जानकारी दिनुभयो।
3: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गसम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनले परिचय पत्र जारी गरिन्छ, परिचय पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो त्यसलाई आबद्ध गरिन्छ नि, त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको जब त्यो लिङ्क गर्ने पनि हो कि यसको उद्देश्य।
5: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्यान्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
0: सन्तोषी रावल। हुम्लाको दक्षिणी भे खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
9: स्याउका बोटाहरू पनि हाम्रा त अब सबै सुकेर त्यस्तै त्यहाँलाई पात भइसक्यो। खडेरी परिया तपाईँको हामी त गराउँदै गोड्नु मिल्न हटेर आएको र अहिले हामीहरू क्या गरी पालिने हौ।
0: पानी पर्ने पर्खाइमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सडकमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसुन सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढेको हो।
13: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपोका सौरी कार्कीको खेत बारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपायलाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण रुगाखोकी झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदनचुली गाउँपालिका दुई अब घरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रुख र बोट बिरुवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारिक अर्थात जेठ 30 आसपास मनसुन नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसुन प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु पूर्णरूपमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महर्जनका अनुसार मनसुन भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ। हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघेता उल्लेखनीय वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा भित्र्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सडक सुरक्षा ऐन जारी गर्न अलमल।
14: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सडक सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडक सुरक्षा ऐनमा चाहिँ काम भइराखेको छ।
0: सडक दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम। विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
3: बिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
4: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
5: समस्या समाधानका लागि बजेट कति प्रतिशत योजना गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
6: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
4: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि।
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा सड़क दुर्घटना वर्षेनी बढ्दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन। लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ। ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
10: फेरि मन्त्रालय गरेर त्यसरी चाहिँ गरेको छैन मैले।
11: सभापति भएपछि
10: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने, निर्देशन दिने, समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
11: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ, त्यस कारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ।
10: त्यो छैन, होइन, अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा, आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिकै हैसियत त हुँदैन।
11: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो भन्यो कि भन्ने त्यो पनि डर
10: त अवश्य। अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो, सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो। एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरेको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
11: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि, सांसदसँग भेटेको त भइ नै हाल्यो, तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्।
10: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु, सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन।
11: त्यसो भए अब यो जुन सडक पूर्वाधार र दुर्घटना जुन बढिरहेको छ नि, त्यसलाई अब कसरी रोक्न सकिन्छ त? अब तपाईँ सांसदको रूपमा, समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ? अब चाहिँ के नगरी नहुने हो छिटो छिटो?
10: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सडक सुरक्षा ऐन पास नभएको स्थिति हो, त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडक सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइराखेको छ, होइन, यो अन्तिम चरणमै छ। त्यसमा अब हामीले पनि धेरै इनपुट दियौँ, त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौँ। त्यो
11: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु?
10: अब सडक सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम मिच्नेकोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले, र महत्त्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सडक सुरक्षा परिषदको गठन हो। किनभने
11: यसले के गर्छ?
10: किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घन्टा सडक सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्, सबैसँग चाहिँ अलिअलि अधिकार छ त्यही भएर एउटा अधिकार सम्पन्न सडक सुरक्षा परिषद गठन हुन्छ त्यसले नै सम्पूर्ण सडक सुरक्षाको जिम्मेवारी लिन्छ चौबिसै घन्टा उसले जिम्मेवारी दिन्छ त्यो हिसाबले अहिले सडक सुरक्षा ऐन ड्राफ्ट भइराखेको छ विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सडक सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएर
11: अहिले पनि अब बाटोघाटोमा हेऱ्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो तर परिषद नै भयो भने के हुन्छ परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ
10: अब मेन सडक सुरक्षा हेर्ने चाहिँ सडक सुरक्षा परिषद हुन्छ अब परिषद आफैले सबै काम गर्ने होइन ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो त्यो जिम्मेवारी उसैको रहन्छ होइन सडक बनाउने चाहिँ जिम्मेवारी चाहिँ सडक विभागकै हुन्छ तर अब सडक सुरक्षा परिषदले चाहिँ यो सडकको स्तर यो हुनुपर्छ यसको सडक सुरक्षाको मापदण्ड यो हो तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ यस्तो हुनुपर्छ यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ अब काम गर्ने भनेको त सरकारवाला निकाय हो तर त्यसको कमान्ड कसले गर्छ भन्दा सडक सुरक्षा परिषदले गर्छ आज तपाईँले हेर्नुभयो भनेदेखि सडकको निर्माण पनि सडक विभागले गर्छ त्यसको स्तर पनि सडक विभागले नै चाहिँ निर्धारण गर्छ र सडक सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सडक सुरक्षा परिषदले के गर्छ भन्दा यो सडक त बन्यो तर सडक सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन सिग्नल छैन फुटपाथ छैन यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सडक सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ
11: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो
10: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ जस्तो अहिले देखिया छौँ नि हामी सबैले सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नुभएको छ त्यसमा सफल भइरहनु भएको छ नि त होइन मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त सडक सुरक्षा ऐन आउँदैमा सडक सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सडकमा चाहिँ मान्छे मृत्यु हुने दुर्घटना जिरो हुने त होइन यो निकायले काम गरेपछि यो निकायले चाहिँ प्रभावकारी ढङ्गले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ दुर्घटना कम चाहिँ घाइते कम हुन्छ मृत्यु सडक दुर्घटनामा मृत्यु कम हुन्छ
11: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
10: सबै हो सडक दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या त्यो सिस्टममा के पर्छ भन्दा सडक पूर्वाधार पर्यो सवारी साधन पर्यो सडक प्रयोगकर्ता पर्यो सडक प्रयोगकर्तामा चालक सहचालक मोटरसाइकल चालक ट्याक्सी चालक पैदल यात्री साइकल चालक होइन व्हील चेयर चालक सबै पर्यो नि त त्यो भयो अनि नियम कानुन चाहिँ स्पष्ट नहुनु र नियम कानुन फितलो हुनु जनचेतनाको कार्यक्रमहरू न अगाडि नबढाउनु अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु यी त सडक सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा
11: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ
10: तपाईँ यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ ऊ 24 घन्टा त्यसको लागि अलर्ट भएर बस्छ
9: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति 10 गजा क्षेत्रमा नेपाल भारत दुवैको जमिन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ अर्थमन्त्री डाक्टर सोनी मोहालेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढिरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ कृषि वन तथा तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
8: सम्पूर्ण उपभोक्ता महानुभावहरूमा हार्दिक अपिल। गैडाकोट पम्पिङ स्क्रिम खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ 30 गते हुने अधिवेशनमा सचिव पदका उम्मेद्वार तर्कबहादुर थापालाई मतदान गरी विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु। पारदर्शिता, सुशासन, उत्तरदायित्व र गुणस्तरीय सेवा, उपभोक्ताको विश्वास मेरो प्रतिबद्धता। अनुरोधक तर्कबहादुर थापा, सचिव पदका उम्मेद्वार।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा भीड सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
14: सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
15: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
14: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
15: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि
14: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि

0: गर्ने सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तनी दिदी, कुरै नसुनी किन उठ्या?
1: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
2: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
1: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौँ खिचौँ, केटाकेटी सबैको सामूहिक खिचौँ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाथ छ नि, त्यही गर हुन्न र?
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
8: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
9: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
10: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर क कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
14: सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा गएँ अनि मलाई त औषधी खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: विजय एफएम 101.2
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
3: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
2: भयो दाई।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
4: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
6: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
7: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
8: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
9: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व, फोन 078-50-22-52, मोबाइल 98-550-63-597।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।
11: अमेरिका र इरानद्वारा एक अर्का विरुद्ध थप कारवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
12: फडिन र दाहालबाट सुन्नुहोस्। इरानको सरकारी सञ्चार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्ध विरामको बारम्बार उल्लङ्घनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको साइडन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लडाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरुतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लङ्घनको जाँचका लागि एउटा मिसन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सिमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उताउल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्विर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देश बीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरुद्ध लडिरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
13: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरू बीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजुद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेसनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
14: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दाबी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
13: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
14: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मान्य ज्यूले इङ्गित गर्नु भएको हो।
13: परराष्ट्र मन्त्रीको प्रष्टीकरणपछि आफ्नो धारणा राखेका नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज अङ्देम्बेले प्रधानमन्त्रीको भनाइमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
15: प्रधानमन्त्रीजीलाई संसद नपाइएला तर प्रतिपक्षलाई संसद चाहिएको छ, उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, संवेदनशील छ।
13: आङ्देम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
16: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाइ भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ छौँ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न छ, यसको चाहिँ के अर्थ हो?
13: त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनु पर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली काङ्ग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने परराष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी सुरुमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौँ।
17: गभर्नमेन्टले एउटा राइट साइडमा लिएर ठुलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँले यदि एउटा ठुलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिनु हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लाख खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन दृष्टिकोणले पनि मिलेन, न्याय सङ्कट पनि भएर त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला, पुरानो कर्मचारी वा कर्मचारीको संख्या बढी भएर त्यसलाई साँच्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्छ, दरबन्दी फ्रिज गर्ने एउटा घरिक्त दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन ह्यान्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिर्जा पछाड पहिरो अलिक भइसकेका हो, त्यो बेला पनि 3000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58मा 60 वर्ष 58मा झारेर 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो, पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
18: अहिले त एकै पटक लगभग 10,000 कर्मचारीले अवकाश लिँदा
17: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठुलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू, राष्ट्रले ठुलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
18: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
17: त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँ छ मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हो भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसमा गुणाले उनीहरूलाई बाँधेर राख्ने छोडेर दिनु बरु करारमा भए पनि राख्ने त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने अहिले फेरि प्रिन्सिपलले पनि मिलाएको छैन। दुर्गा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मैले त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्त्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
18: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
17: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव अनुभवी सचिवहरू अनुभवी कर्मचारीहरू अनुभवी चाहिँ विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार चाहिँ यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
18: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
17: कर्मचारी बढी हटाउनै पर्छ त, त्यसको लागि उपाय भनिन्छ भने कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने खुलिहाल्छ। पहिले प्रयोग पनि त भएको हो त्यस्तो कोलिनेसियाको।
13: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कारवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
19: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईँको मैदानमा पराजय बेहोरे बताएका थिए। खाडीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौँ।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
1: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
0: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
9: न्युरो साइकियाट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
11: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
14: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
16: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 934
3: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: Zoy FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
5: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: ए बाबु अँध्यारो छ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस्त, नमस्कार, शुभरात्रि।

समुदायको आवाज सामुदायिक रेडियो विजाफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजाफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजाफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0564493773 र 4947141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0556134412, मोबाइल 9801363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9/84। फोन 0785012126। वेबसाइट www.maulakalika.org.np।

0: से एक दशमलव छ।
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
5: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
5: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
5: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
10: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ न।
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612204337।
14: जय हनुमान ज्ञान गुण सागर।
13: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
13: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9 नवलपुर।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
17: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
18: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
0: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
19: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
19: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
19: न्युरो सर्जरी सेवा,
17: न्युरो साइकियाट्रिक सेवा,
19: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, इसिजी, इइजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
0: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
20: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
21: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
22: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
21: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
23: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
24: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: ଆପଣଙ୍କୁ ନମସ୍କାର।
1: यस नेपाली खबर का साथ में नबिल बैंक सधै सँगै अघि।
2: बालेन हक सामु गले विपक्षी प्रधानमंत्री को अभिव्यक्ति क्रस बोर्डर अकुपेशन संग संबंधित भएको परराष्ट्र मंत्री को भनाई। बर्ड फ्लू ले पोल्ट्री क्षेत्र में बढ़ियो जोखिम। विश्व फुटबल को महाकुंभ आज मध्यरातिबाट। लगायत का खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको परम्परागत खेती भन्दा मौरी पालन लाभदायी शीर्षकको शुभ समाचार।
0: कृषिमा मेहनत र सही व्यवस्थापन गर्न सके सानो लगानीबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ रूपन्देहीको तिलोत्तमा नगरपालिका 14 का 51 वर्षीय राजकुमार पुन। पुन मौरी फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले मौरी पालनलाई व्यावसायिक रूप दिँदै वार्षिक करिब 15 लाख रुपियाँ आमदानी गरिरहनु भएको छ। हाल उहाँको फार्ममा 44 घार मौरी छन्। शुरूमा 2 वटा खारबाट व्यवसाय थालेका पुनले अहिले त्यसलाई विस्तार गर्दै व्यावसायिक स्तरमा पुर्याउनु भएको छ। उहाँले मौरी पालन थालेको करिब 20 वर्ष भइसकेको छ। पहिले म विदेशमा थिएँ, बुवाले मौरी पालन शुरू गर्नुभएको थियो, पछि म पनि यही व्यवसायमा सक्रिय भएँ, पुनले भन्नुभयो। उहाँका 78 वर्षीय बुवा कर्णबहादुर पुनले शुरू गरेको व्यवसाय अहिले परिवारको मुख्य आय स्रोत बनेको छ। शुरूआती चरणमा करिब 2 लाख रुपियाँ लगानी गरिएको फार्ममा हालसम्म करिब 6 लाख रुपियाँ लगानी भइसकेको छ। पुनका अनुसार वार्षिक करिब 22 क्विन्टल मह उत्पादन हुन्छ। प्रति केजी 700 रुपियाँका दरले बिक्री हुने महबाट राम्रो आमदानी भइरहेको छ। मौरीका लागि आवश्यक चरण व्यवस्थापन भने चुनौतीपूर्ण रहेको छ। मौरीलाई पर्याप्त फूल र वनस्पति उपलब्ध गराउन उहाँले खारहरू पाल्पाको सराया क्षेत्र, रूपन्देहीको मर्चवार तथा आसपासका जंगल क्षेत्रमा लैजाने गर्नुभएको छ। पुनका अनुसार मौरी पालनबाट हुने आमदानी परम्परागत खेतीभन्दा बढी छ। 5 बिघा जमिनमा धान खेती गर्दा हुने आमदानी भन्दा 45 घार मौरीबाट बढी आमदानी हुन्छ, उहाँको भनाइ छ। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले मौरी पालनलाई कम लगानीमा राम्रो प्रतिफल दिने व्यवसायका रूपमा उल्लेख गर्नुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालेन हट सामु गले विपक्षी शीर्षकमा मध्याह राष्ट्र दैनिकमा खबर छ। संसदमा एक सातादेखि जारी डेडलक बुधबार हटेको छ, कारण प्रश्न उठाउने प्रतिपक्षी दलका सांसदहरू आफै पछाडि हटे। संसदको अवरोध खुलाउँदै प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भने प्रधानमन्त्रीको गैर जिम्मेवारीको कुनै ओखती नदेखिएकाले तत्कालका लागि संसद अवरुद्धको नीति बदलेर संसद सुचारू गर्ने कुरा सामान्य सभामुखलाई जानकारी गराउँदछु। अर्थात विपक्षीले जे माग राखेर संसदमा अवरोध गर्दै आएका थिए त्यो पाएनन्, यस्तो हुनुको कारण के हो त? जवाफमा आङदेम्बे आफै भन्छन्, हामीले सदनलाई अवरोध गर्न सधैँ सक्दैनौ। प्रधानमन्त्री बालिनले संसदमा उपस्थित भएर सीमा विवाद बारेको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा राजसभा र सभामुखको साथ रह्यो। परिणाममा विपक्षी दलहरू आफै पछि हट्न बाध्य भए।
2: प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित शीर्षकमा खबर छापेको छ हिमालय टाइम्सले। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशन र दश गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित भएको स्पष्ट पार्नु भएको छ। जेठ 17 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्रमन्त्री खनालले भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यूले दिएको अभिव्यक्ति केही स्थानमा क्रस बोर्डर अकुपेशन र दश गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित छ। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको दावी छ। यसैगरी दश गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको उहाँले औल्याउनुभयो।
0: सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। हालै मन्त्री परिषदबाट पारित भूमि सम्बन्धी नियमावली अनुसार सरकारले यस्तो घोषणा गरेको हो। नियमावली बुधबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा समेत राखिएको छ। नियमावलीमा केन्द्रमा एउटा भूमि समस्या समाधान समिति र जिल्लामा जिल्ला समिति गठन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका प्रवक्ता गणेश भट्टले उक्त व्यवस्था अनुसार नै गत शुक्रबार ती समिति गठन भइसकेको जानकारी दिनुभयो। संशोधन गरिएको नियमावलीमै जिल्ला समितिको कार्यविधि गठन भएको मितिले 500 दिनको हुने भनी तोकिएको छ। सो अवधिभित्र काम सम्पन्न हुन नसके सरकारले समितिको अवधि बढ़ीमा 100 दिन थप गर्न सकिने व्यवस्था गरिएको छ।
2: करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले चिनिया विद्युतीय सवारी ईभी निर्माता कम्पनी बीवाईडीको बचाउमा उत्रिनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा करका दरहरू हेरफेरबारे संसद र संचार माध्यममा विवाद चर्किरहेका बेला मन्त्री वागले भने बीवाईडीलाई नियतवश तारो बनाइरहेको दावी गर्दै बचाउमा उत्रिनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी भएको उल्लेख गर्दै बदनाम गराउन एउटा संगठित समूह लागेको आशंका व्यक्त गर्नुभयो। तथ्य नै नबुझी मीडिया र सामाजिक सञ्जालमा सिर्जना गरिएको हाउगुजीको पछि नलाग्न उहाँले सांसदहरूलाई आग्रह समेत गर्नुभयो। बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी हो तर अहिले यहाँ बीवाईडी मात्रै किन भनिएको छ? के यसको पछाडि अर्कै चलखेल भइरहेको छ? बजेट अगाडि गाड़ी आयात हुनु र व्यापारीले अनुमानका आधारमा एलसी खोल्नु स्वाभाविक प्रक्रिया भएको उहाँको जिकिर छ। विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न कडेल उपशीर्षकमा यससँगै खबर छ। नेकपा एमालेका सांसद पुष्पराज कणेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनु भएको छ। अर्थ समिति बैठकमा बोल्दै कणेलले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताउनु भएको हो। अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छुट पाउँदैन उहाँले भन्नुभयो। छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह यससँगै खबर छ। करका दर हेरफेर र सूचना चुहावटको आरोप लगाउँदै विपक्षी दलहरूले राजीनामा र संसदीय छानबिन समितिको माग गरिरहेका बेला अर्थमन्त्री वाग्लेले आफ्नो कड़ा प्रतिरक्षा गर्नुभएको छ। उहाँले जथाभावी संसदीय छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह गर्नुभयो। इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहँदा ममाथि हिलो छ्यापियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालको इतिहासमै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा।
0: बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ्यो जोखिम शीर्षकमा गोरखापत्र दैनिकमा खबर छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो। चालु आर्थिक वर्ष 2082-83 संक्रमण 10 जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा 50 करोड रुपियाँ बराबरको क्षति भएको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोलीको तथ्याङ्क अनुसार हालसम्म 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 553,650 पन्छी, 108,928 अण्डा र 205,975 किलोग्राम दाना नष्ट गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमित फार्महरूमा स्रोत नियन्त्रण, कन्टेनमेन्ट तथा जैविक सुरक्षा सम्बन्धी विशेष उपाय लागू गरिएको छ। उहाँले संक्रमणको प्रत्यक्ष आर्थिक क्षति 50 करोड रुपियाँ पुगेको र अप्रत्यक्ष क्षति भने अरबौं रुपियाँसम्म पुग्न सक्ने बताउनुभयो। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज साईका अनुसार बर्ड फ्लू पुष्टि भएको फार्ममा कम्तीमा 45 दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन। यसले कुखुरा तथा अण्डा उत्पादनको सम्पूर्ण चक्र अवरुद्ध बनाउँछ। श्रमिक व्यवसायी संक्रमणका कारण प्रभावित भएका छन्। उत्पादन रोकिँदा बजार आपूर्ति श्रृङ्खला समेत प्रभावित हुने देखिएको छ। बर्ड फ्लूबाट सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ 23 फार्ममा संक्रमण पुष्टि हुँदा 285,564 पन्छी र 427,580 अण्डा नष्ट गरिएको छ।
2: विश्व फुटबलको महाकुम्भ आज मध्यरातिबाट। शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ, विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आज बिहिबार मध्यरातिदेखि औपचारिक रूपमा शुरू हुँदैछ। करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र मेक्सिको, क्यानाडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। विश्वभरका करोड़ौं फुटबल समर्थकको प्रतीक्षा अन्त्य गर्दै प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने उपाधि भिडन्त जुलाई 19 अमेरिकाको न्यू जर्सीमा खेलाइनेछ। यसपटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक छ। पहिलो पटक 48 राष्ट्र सहभागी छन् भने प्रतियोगिताभर 16 आयोजक शहरमा कीर्तिमानी 104 खेल खेलाइनेछ। प्रतियोगिताको विस्तारित स्वरूपले विश्व फुटबललाई थप समावेशी बनाएको छ। टोलीहरूलाई 12 समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानमा 8 टोली अन्तिम 32 पुग्नेछ। विश्वकपको शुरूआतसँगै तीन आयोजक राष्ट्रमा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा हुने कार्यक्रमहरू एउटै साझा विषय फुटबलले विश्वलाई जोड्छ मा आधारित रहनेछ। मेक्सिकोले आफ्नो परम्परागत पापेल पिकाडो कला र सांस्कृतिक प्रस्तुति मार्फत विश्वलाई स्वागत गर्नेछ।
0: नक्कली भुटानी शरणार्थी प्रकरण 3 वर्षपछि अघि बढ्यो सुनवाई शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको अदालतले जनाएको छ। यी तीनवटै मुद्दालाई सँगै राखेर न्यायाधीश खड्काको इजलासले बुधबार निरन्तर सुनवाई थालेको हो। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले 3 वर्ष अघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनवाईमा प्रवेश गरेको र बुधबारको इजलासले हेर्दा हेर्दैमा राखेको बताउनुभयो। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राय माझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित 30 विरूद्ध 10 जेठ 2080 किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।